0: Broadcasting from University Studios,
1: where knowledge is empowerment.
0: This is
2: 92.6.
3: جی اسامہ، پروگرام اپنے آخری مراحل میں جا رہا ہے، اس سے پہلے میں آپ سے کچھ ضروری سوالات کرنا چاہوں گا کہ آپ ہمارے آڈینس کو بتائیں گے کہ ایڈسنس اکاؤنٹ کیا ہوتا ہے اور کیا ایڈسنس کو کیسے ویریفائی کیا جاتا ہے، ایڈسنس کیا چیز ہے حقیقت میں، اور یہ آن لائن ارننگ جتنی ہم کرتے ہیں یوٹیوب یا جتنے سوشل میڈیا پلیٹ فارمز ہیں ان سے آن لائن ارننگ ہوتی ہے، یہ کیسے ایڈسنس سے کنیکٹ ہوگی اور ایڈسنس سے کیسے ہم پیسے کماتے ہیں، کائنڈلی اس بارے میں بتائیے گا تھوڑا.
4: جی بالکل، بہت سمپل ہے ایڈسنس، کوئی بڑی چیز نہیں ہے. سمپل جیسے باقی ہم سائن اپ کرتے ہیں ویب سائٹس کے اوپر، ایسے ہی ایڈسنس ہمیں گوگل ایڈسنس سرچ کرنا ہے اور اس پر سائن اپ کر لینا ہے. جو ہم اپلیکیشن بناتے ہیں موبائل فون کے لیے، اس کے لیے جو ایڈس چلاتی ہے گوگل کی برانچ، وہ گوگل ایڈ موب ہے، اور اس کو اب بلکہ گوگل ایڈس کر دیا گیا، ایڈ موب کی جگہ گوگل ایڈس. اور جو گوگل ایڈسنس ہے وہ آپ کے جو جتنی بھی ویب سائٹس ہیں یا پھر یوٹیوب چینلز ہیں ان پر ایڈس چلاتے ہیں. بس آپ نے جب آپ کا کرائیٹیریا کمپلیٹ ہو جاتا ہے نا، 10,000 سبسکرائبرز، 10,000 ویوز اور 4,000 آورس کا واچ ٹائم، یہ چیز جو ہے نا بہت مشکل ہوتی ہے کمپلیٹ کرنا، 4,000 آورس کا واچ ٹائم، یہ سارا کرائیٹیریا جب آپ کا کمپلیٹ ہو جاتا ہے نا، پھر آپ کو جسٹ ایڈسنس کا اکاؤنٹ بنانا ہے، سائن اپ کرنا ہے اس میں، اور آپ کو اپنی ڈیٹیلز ایڈ کرنی ہے، اپنے یوٹیوب چینل کے اکاؤنٹ کو لنک کر دینا ایڈسنس کے ذریعے، تو پھر آپ کی جو یوٹیوب کی پیمنٹ ہے نا وہ آپ کو ایڈسنس میں شو ہو جایا کرے گی. ہر مہینے کی 10 تاریخ کو پیمنٹ ایڈسنس میں شو ہوتی ہے، اور ہر مہینے کی 21 تاریخ کو پیمنٹ ایڈسنس سے ریلیز ہو جاتی ہے آٹومیٹیکلی آپ کے بینک اکاؤنٹ میں جو آپ نے لنک کیا ہوتا ہے.
3: رائٹ اسامہ، امیزنگ. اسامہ، جتنا ضروری ہے کہ ایک اچھا اوریجنل کانٹینٹ لائیں، کیا اتنا ہی ضروری ہے کہ اس کی اچھی ویڈیو ایڈیٹنگ بھی کی جائے؟ تو ایڈیٹنگ کتنی ضروری ہے یوٹیوب کی فیلڈ میں، کائنڈلی اس بارے میں تھوڑا بتائیے گا.
4: دیکھیں، میں نے 2018 میں جب چینل بنایا تھا نا، تب مجھے اتنی اچھی ایڈیٹنگ آتی ہی نہیں تھی، بلکہ آتی ہی نہیں تھی، اور تب اتنے اچھے ایڈیٹرز اویلیبل ہی نہیں تھے. میں جب دیکھتا تھا نا تو بہت کم ایسے یوٹیوبرز تھے، ٹیک کی فیلڈ ہو یا گیمنگ کی فیلڈ ہو، وہاں پر بہت کم ایسے لوگ تھے جو بہت زیادہ اچھی ایڈیٹنگ کر رہے تھے. لیکن آج کے دور میں اگر دیکھا جائے نا تو بہت زیادہ کمپٹیشن ہے. شارٹ ویڈیوز میں دیکھ لیں، لانگ ویڈیوز میں دیکھ لیں، تو بھرمار ہے کانٹینٹ کی، اور آپ کو 70% کانٹینٹ بہت ہائی کوالٹی کا دیکھنے کو ملے گا آج کل. تو اس وجہ سے بہت زیادہ اچھی ایڈیٹنگ آپ کو آنی چاہیے، فیوچر بھی اسی چیز کا ہے، اور تبھی آپ آڈینس کو گریب کر پائیں گے جب اس کی پریزنٹیشن اچھی ہوگی، اور وہ ایڈیٹنگ صحیح ہوتی ہے.
3: بالکل اسامہ، ایسے ہی ہے. اسامہ، آج کل اے آئی کا دور ہے، تو آپ اس بارے میں ہمیں تھوڑا گائیڈ کر سکتے ہیں کہ اے آئی کی ہیلپ سے ہم کیسے ایک اچھا کانٹینٹ لکھ سکتے ہیں، پھر اس کو اچھا ڈیلیور کر سکتے ہیں، اور پھر لاسٹ بھی اس کی اچھی ایڈیٹنگ اے آئی کی مدد سے کر سکتے ہیں. بہت سے ایسے سافٹ ویئر آئے ہوں گے، اس کے ساتھ ساتھ آپ نے ہمیں بتانا ہے کہ آپ کون سے سافٹ ویئرس کو یوز کرتے ہوئے اپنی ویڈیوز کو ایڈٹ کرتے تھے.
4: جی بالکل، اے آئی جو ہے نا وہ بالکل آتا ہی چھا گیا، اور ہمیں یہ جو اے آئی کے نئے نئے فیچرز آتے رہتے ہیں نا، اس کے بارے میں ہمیں سرچ کرنے کی ضرورت ہے، مجھے بھی اور آپ کو بھی اور جو ہماری آڈینس سن رہی ہے ان کو بھی، کیونکہ یہ فیچرز آتے جا رہے ہیں اے آئی کے، رک نہیں رہے. چیٹ جی پی ٹی آیا، پھر اس کے بعد اب تو جیسے ہم یونیورسٹیز کے اسٹوڈنٹ ہیں تو ہمیں پریزنٹیشن بنانے کی بھی ضرورت نہیں، اے آئی کے تھرو بن جاتی ہے، اور بہت سارے اور بھی اے آئی کے فیچرز آ گئے ہیں. اب تو فوٹو ایڈیٹنگ، ایون کہ ویڈیو ایڈیٹنگ بھی اے آئی کے تھرو ہو رہی ہے. ایڈوب فوٹو شاپ نے ایسے کچھ ٹولز متعارف کروائے ہیں جو کہ آپ کو فوٹو ایڈیٹنگ کے ساتھ ساتھ ویڈیو ایڈیٹنگ بھی اے آئی کے تھرو کر کے دیتے ہیں. تو اے آئی کے تھرو تو ہمیں سرچ کرنے کی ضرورت ہے، لیکن ہم اے آئی کی ابھی بات نہیں کریں گے، ہم بات کریں گے پروفیشنل ایڈیٹنگ کی. تو اس کے اندر دیکھیں، اگر آپ کے پاس نہیں کوئی اچھا لیپ ٹاپ، کوئی اچھا سیل فون، تو آپ نارمل ایڈیٹنگ سے بھی شروع کر سکتے ہیں. آپ کو بس اپنے کانٹینٹ پہ جو ہے نا وہ آپ کو اعتماد ہونا چاہیے کہ میں جو کانٹینٹ بنا رہا ہوں وہ اچھا ہوگا. بس آپ کو اگر وجہ پتہ نا کہ مجھے کیوں لوگ دیکھیں گے، تو آپ اچھا کانٹینٹ بنا سکتے ہیں، اور وہ اسٹارٹ کیسے بھی لے سکتے ہیں، جو چیز آپ کے پاس اویلیبل ہو آپ اس سے اسٹارٹ لیں. میں نے جب اسٹارٹ لیا تھا تو میں اپنے موبائل فون سے ایڈٹ کیا کرتا تھا ویڈیوز کو، اور جن لوگوں کے پاس بھی سیل فون ہے، جیسے بھی سیل فون ہے اور جو بھی سافٹ ویئر ہے موبائل فون کے لیے ہے، تو وہ سمپل آپ کائن ماسٹر یا پاور ڈائریکٹر ڈاؤن لوڈ کر سکتے ہیں اور اس سے ویڈیو ایڈٹ کر سکتے ہیں.
3: بالکل ٹھیک ہو گیا اسامہ. اسامہ، پروگرام کا اختتام میں ایک نہایت تفصیلی سوال سے کروں گا، اور نہایت اہم سوال ہے ہمارے آڈینس کے لیے، اور مثال ہوگی کہ دریا کو کوزے میں ہم نے بند کرنا ہے اس سوال کے جواب سے، کہ ایک نیا جو نوجوان ہے اس نے یوٹیوب سے پیسے کمانے ہیں، वो चाहता है कि वो यूट्यूब पे मेहनत करे, वो मेहनत करना चाहता है, तो आप ऐसी कौन सी मोटिवेशनल बात उनको बताएंगे, ऐसी कौन सी मोटिवेशन देंगे जिससे वो एक अच्छा यूट्यूब का बिजनेस स्टार्ट कर सकें और यूट्यूब पे अच्छा कंटेंट दे सकें और कैसे वो यूट्यूब की दुनिया में कामयाब हों? काइंडली सर,
4: देखिए आज के दौर में ना अगर आपको बहुत अच्छा कंटेंट क्रिएट करना आता है ना तभी आप यूट्यूब पे आइए, क्योंकि यहाँ पे आपको अच्छे क्रिएटर्स बहुत ज़्यादा मिल जाएंगे हर फील्ड के अंदर। तो आज का जो यूट्यूब है ना वो इतना ज़्यादा कंटेंट वहाँ पर अपलोड होता रहता है, हर सेकंड में कंटेंट अपलोड हो रहा है, तो अगर हम लो क्वालिटी कंटेंट अपलोड करेंगे और ये हम जहन में सोच लेंगे कि हम उनको बीट कर सकेंगे कि जो ऑलरेडी हाई क्वालिटी कंटेंट या बहुत अच्छा कंटेंट ऑलरेडी बना रहे हैं, तो अभी तो हमारा इनिशियल है तो हम उनको कैसे बीट कर सकेंगे। तो इसलिए हम अच्छा कंटेंट क्रिएटर बने या फिर कुछ अच्छा हम एडिटर हायर करें, व्हाटएवर जो भी है, हम कंटेंट ऑडियंस को अच्छी क्वालिटी का प्रोवाइड करें। और गेमिंग के अंदर मेरे ख्याल से कोई बहुत अच्छा, अगर आप गेम अच्छी खेलते हैं और आप पीछे आप सिर्फ एक माइक बाय कर लें, बोया का BY-M1 माइक जो है वो 2,250 में आपको मिल जाता है, तो या फिर आप वो भी ना अगर बाय करें तो एक हैंड फ्री लें, गेम खेलें और पीछे वॉइस ओवर करते रहें, या उसी टाइम करें या फिर बाद में वॉइस ओवर करें, आप वॉइस ओवर करके उसको अपलोड कर दें, आप पबजी मोबाइल खेल लें, फ्री फायर खेल रहे हैं, व्हाटएवर जो भी आप खेल रहे हैं, बस आपकी स्किल्स अच्छी हों तो आपको जो है ना पजीराई मिलेगी।
3: बिल्कुल उसामा, बिल्कुल आपने ठीक कहा। तो कितना जरूरी है कि हम ओरिजिनल कंटेंट को लाएं या कॉपी कंटेंट को लाएं? फॉर एग्जांपल बहुत से सेलिब्रिटीज काम कर रहे होते हैं यूट्यूब पे डिफरेंट डोमेन्स में, तो हम उनको कॉपी करके अपना कंटेंट पेश करना चाहिए हमें, या हम बिल्कुल एक न्यू और ओरिजिनल अपने से जो जुड़ा हुआ कंटेंट है वो दें? आपका इस बारे में क्या ख्याल है?
4: देखिए हमें सबसे पहले तो ये देखना चाहिए कि गैप कहाँ पर है YouTube के अंदर ना, जहाँ पर हमें गैप नजर आ रहा हो ना, कि हमें मींस के मैंने एक यूट्यूबर को देखा, मिसाल दे रहा हूँ, और मुझे लगता है कि मैं इससे बेहतर कंटेंट बना सकता हूँ, तो मैं उस पर सर्च करूंगा कि क्या कोई इससे बेहतर कंटेंट बना रहा है, अगर उस जैसे मुझे मिल रहे हैं और मुझे लगता है कि मैं इस गैप को फिल कर सकता हूँ तो वो मेरे लिए बेस्ट कंटेंट रहेगा। लेकिन जब आप शुरू करते हैं ना तब आपको ऐसा ऐसा आइडिया होना शुरू हो जाता है, जैसे मुझे लगता था कि मैं ऐप्स के ऊपर ही वीडियोज़ बनाता रहूँगा, लेकिन नहीं, ये मेरी बात गलत साबित हुई क्योंकि ऐप्स के ऊपर मुझे व्यूज़ ही नहीं आए, मैं गेमिंग पर शिफ्ट हुआ और गेम्स के अंदर भी मुझे पता चला कि अच्छा फ्री फायर पे मैं वीडियोस बनाऊंगा तो ज्यादा व्यूज मिलेंगे, GTA 5 को मोबाइल पे कैसे प्ले करते हैं इसके बारे में वीडियोस बनाऊंगा तो ज्यादा व्यूज मिलेंगे। तो आप जब वीडियोस बनाना शुरू करेंगे ना, या फिर यूट्यूब पर आप नहीं भी काम करते, कोई भी फील्ड है ना, आप जब तक मार्केट में उतरेंगे इन्हीं कदम नहीं रखेंगे तो आपको उसका आइडिया नहीं होगा।
3: बिल्कुल उसामा, ऐसी बात है उसामा। वीडियो रैंक कैसे की जाती है? काफी यूट्यूबर्स के पास ऐसी ट्रिक्स होती हैं, टिप्स होती हैं जिनसे उनकी वीडियो अच्छी रैंक कर जाती है, तो आपके इस बारे में क्या ख्याल है कि वीडियो को रैंक कैसे किया जाए, उसकी प्रमोशंस कैसे किए जाएं, उसके लिंक्स लेके फ्रेंड्स को फ्रेंड सर्कल्स में फॉरवर्ड किए जाएं, या ऐसा क्या किया जाए जिससे आपकी वीडियो वायरल हो जाए और रैंक कर जाए?
4: देखिए लोगों को ना मिसकंसेप्शन है, वो समझते हैं जिसके ज़्यादा सब्सक्राइबर है ना वो बड़ा यूट्यूबर है, लोगों को लगता है जिसके ज़्यादा व्यूज़ आएंगे ना वो वायरल होगा, लेकिन ऐसा नहीं है, जिसका वॉच टाइम ज़्यादा अच्छा होगा ना उस यूट्यूब की नज़र में वो वीडियो वो चैनल सबसे अच्छा है और वो यूट्यूब उसको सबसे ज़्यादा प्रमोट करेगा। हम देखते हैं कि जो आजकल वीडियोज़ वायरल होती हैं या फिर जो बड़े बड़े यूट्यूबर्स हैं उनकी वीडियोस ऐसी हैं कि स्किप करने का दिल नहीं करता, उनकी वीडियोस हम फुल एंड तक देखते हैं, यही वजह है कि यूट्यूब इतना ज़्यादा उनकी वीडियो को प्रमोट करता है। वजह क्या कि व्यूअर्स जो हैं वो वॉच टाइम उसको बहुत अच्छा देते हैं, अगर 10 मिनट की वीडियो है तो एवरेज व्यू ड्यूरेशन जो है वो 8 मिनट का होता है उनकी वीडियोज़ पे, और वो अट्रैक्टिव से टाइटल लिखते हैं, थंबनेल अट्रैक्टिव से बनाते हैं, तो ये वजह है। अगर हम भी इस चीज़ को फॉलो करेंगे, अपनी वीडियो को ऐसा बनाना है कि जो ऑडियंस है ना वो एवरेज व्यू ड्यूरेशन जो उसका है ना वो आपका 80% तक हो, ऐसी वीडियोस यकीनन वायरल होती हैं।
3: बिल्कुल उसामा, ऐसे ही है। तो उसामा, जो हमारे नई यूथ स्टार्ट करना चाह रही है, उनके पास इक्विपमेंट्स नहीं है, उनके पास अच्छे एडिटिंग के सॉफ्टवेयर्स नहीं है, उनके पास अच्छे माइक्स नहीं है, तो क्या वो अपने सिंपल मोबाइल फ़ोन से या सिंपल जो सॉफ्टवेयर्स बाय नहीं किए जाते, सिंपल फ्री में मिल जाते हैं, क्या उन चीज़ों से, इतने इक्विपमेंट से, इतने रिसोर्सेज से क्या वो अपनी यूट्यूब की दुनिया का आगाज ले सकते हैं आगाज तक?
4: देखिए मुश्किल है लेकिन नामुमकिन नहीं है, क्योंकि हम अगर गैप्स को फाइंड कर लेना कि कहाँ पर गैप्स हैं, हम आउटडोर वीडियो शूट करनी है तो उसके लिए यकीनन कोई आपको कैमरा चाहिए, मोबाइल का कैमरा, आजकल तो मोबाइलों में अच्छे कैमरा आना शुरू हो चुके हैं, और उसके बाद अगर हम आउटडोर वीडियो नहीं शूट करनी, इनडोर करनी है और सिर्फ आपने जो है ना माइक के सामने बैठकर बोलना है और स्क्रीन पर कोई आपने गेम प्ले चलाना या व्हाटएवर जो भी है, तो आपके लिए बहुत ही आसान है। तो फिर आपको फेस कैम वीडियोस नहीं बनानी, सिर्फ आपको एक माइक चाहिए, या माइक भी अगर नहीं है तो आप डायरेक्टली मोबाइल का जो जो है ना वॉइस मतलब जो जहाँ पर आपने अपनी आवाज़ को रिकॉर्ड करना है वो आप ओपन करें और आप बहुत ही आसानी से ऑडियंस तक कन्वे कर सकते हैं अपनी बात को।
3: बिल्कुल उसामा, बहुत शुक्रिया। और आखिर में आप कोई ज़रूरी पैगाम हमारे ऑडियंस को देना चाहें?
4: देखिए, पैगाम ऑडियंस को मेरा यही है कि बस हमें ना स्टार्ट करना चाहिए किसी भी चीज़ को। हम सोचते हैं, हम ना खुद नहीं अपने आप से जो है ना मुतमईन होते जब तक हम ये सोच लेंगे ना कि हम ये काम कर सकते हैं तो वो काम हम कर सकेंगे। मुश्किल होता है हर काम, उसकी स्टार्ट शुरुआत लेना। और YouTube के अगर मैं YouTube की बात करूँ, मेरा 4 साल का एक्सपीरियंस है या 4.5 साल का, तो YouTube के अंदर ना स्टार्ट लेना सबसे ज़्यादा मुश्किल है। स्टार्ट के पहले तो 100 सब्सक्राइबर्स हासिल करना, फिर उसके बाद 1000 सब्सक्राइबर लेना, ये सबसे मुश्किल तरीन लम्हा होता है एक यूट्यूबर की लाइफ में। उसके बाद आपको खुद नहीं पता होता कि आपके सब्सक्राइबर्स कैसे आ रहे हैं। स्टार्टिंग का जो टाइम होता है ना वो बहुत डिप्रेशन वाला होता है, आपके पास व्यूज़ नहीं आ रहे होते, आप समझते हैं मैं अपने फ्रेंड्स को शेयर करूंगा ये लिंक्स इसके तो मुझे जो है ना व्यूज़ मिल जाएंगे, जबकि आपने व्यूज़ पे नहीं डिपेंड करना, आपने वॉच टाइम पे डिपेंड करना है। अपने फ्रेंड्स को कहें कि चैनल को सर्च करके ओपन करना है, ना कि लिंक सेंड करना है। यूट्यूब इतना सयाना हो गया कि उसको ये भी पता है कि कौन लिंक से आ रहा है, कौन सर्च करके आ रहा है, कौन कितना वीडियो को देख रहा है, कौन मतलब, तो उसको सब कुछ पता है। तो सर्च करके जो आएगा वो ज़्यादा डिमांड रखता है YouTube की नज़र में, वो व्यूअर, YouTube का एल्गोरिथम इस तरीके से वर्क करता है। और उसके बाद जब वो आपकी वीडियो को फुल देखेगा ना, किसी ने आपकी वीडियो को ओपन किया, लाइक भी कर दिया, सब्सक्राइब भी कर दिया, लेकिन सिर्फ 5-6 सेकंड देखकर बैक कर दिया, तो वो आपकी वीडियो पे को नुकसान पहुंचा के गया।
3: डाउन कर रहा होता
4: जी, वो आपको नुकसान पहुंचा के गया आपकी वीडियो को, जबकि किसी ने लाइक नहीं किया, सब्सक्राइब नहीं किया, लेकिन उसने आपका एवरेज व्यू ड्यूरेशन जो है ना वो बहुत अच्छा दिया आपकी वीडियो को, तो वो बहुत ज्यादा वैल्यूएबल व्यूअर होगा।
3: बहुत शुक्रिया उसामा आपके वक्त का। इंशाल्लाह अपने नेक्स्ट एपिसोड में आपसे मिलेंगे, जिसमें एक कामयाबी की एक और किरण आपके सामने लाएंगे, एक और चेहरा लाएंगे जो बताएंगे कि कैसे हम अपनी फील्ड में बेहतर कर सकते हैं, जिंदगी में कैसे कामयाब हो सकते हैं। तो मिलते हैं अपने नेक्स्ट एपिसोड में, तब तक के लिए अपने मेहमान अली हसन को इजाजत दीजिए। अल्लाह हाफिज़।

0: Admissions open for Fall 2026. Create, communicate and inspire with Faculty of Media and Mass Communication, University of Central Punjab. We are offering MS Film and Digital Media, MS Advertising in PR, MPhil Media and Communication. We are also offering different scholarships for UCP alumni, 75% fee concession on 3.8 CGPA, 50% fee concession on 3.5 CGPA, 25% fee concession on 3.0 CGPA. Merit scholarships are also available. 75% fee concession on 3.8 CGPA, 50% fee concession on 3.6 CGPA, and 50% fee concession for teachers and media professionals. So what are you waiting for? Contact us at 080-000-827 or apply on admissions@ucp.edu.pk. Faculty of Media and Mass Communication, University of Central Punjab.
1: بسم اللہ الرحمن الرحیم. السلام علیکم سامعین اکرام, آپ کے اپنے پروگرام جگنو کے ساتھ حاضر ہے محمد حماد الرحمن. جیسا کہ آپ جانتے ہیں کہ یہ پروگرام وی آئی ایس ڈپارٹمنٹ کے پارٹنر اداروں کا تعارف لے کر آپ کے پاس حاضر ہوتا ہے. بہت سے ادارے ہیں ہمارے ملک میں جو سوشل ویلفیئر کا کام کر رہے ہیں اور سماجی بھلائی کے اوپر وہ ان کا بہت فوکس ہے. انہی میں سے ایک ادارہ جو ہمارے کچھ نوجوانوں نے مل کر بنایا ہے اور بڑا اچھا ماشاء اللہ کام کر رہے ہیں سوشل ڈیولپمنٹ کے حوالے سے, اس ادارے کے تعارف کے ساتھ آج حاضر ہوئے ہیں. ادارے کا نام ہے سینٹر فار سوشل ڈیولپمنٹ اور ہمارے ساتھ موجود ہیں ادارے کے جنرل سیکرٹری جناب اظہر شجاعت صاحب. اظہر شجاعت صاحب, ویلکم ٹو دا شو.
2: تھینک یو ویری مچ.
1: اظہر, اپنے ادارے کا بریف ذرا انٹروڈکشن آپ کروا دیں گے تو بہت اچھا رہے گا, لوگ جانیں کہ ادارہ کیا ہے, کب بنا اور اس کے مقاصد کیا ہیں.
2: جی, وعلیکم السلام حماد صاحب. سب سے پہلے تو میں شکر گزار ہوں آپ کا اور کہ آپ نے مجھے آج مدعو کیا اس پروگرام میں, اور ان شاء اللہ تعالیٰ میں امید کرتا ہوں کہ ہماری کافی ہیلدی ڈسکشن رہے گی. اس میں سب سے پہلے میں بتانا چاہوں گا کہ میں خود ایک سوشل ایکٹیوسٹ ہوں یا سماجی کارکن ہوں, اور فیلڈ میں میرا 10 سال کا ایکسپیرینس ہے مختلف ملٹی نیشنل, نیشنل اور لوکل آرگنائزیشنز کے ساتھ ایز اے پروجیکٹ کوآرڈینیٹر, سسٹم پروجیکٹ کوآرڈینیٹر, ریسرچر یا ڈیٹا کلیکٹرز, یا فیلڈ میں ہم سوشل موبلائزر کے طور پہ بھی میں کافی اپنی سروسز پرووائڈ کر چکا ہوں مختلف آرگنائزیشنز کے ساتھ. اور آج کل میں سینٹر فور سوشل ڈیولپمنٹ کے ساتھ ایز اے جنرل سیکرٹری کے طور پہ میں والنٹیرلی انگیج ہوں, اور 3 سال سے یہ آرگنائزیشن جو ہے رجسٹرڈ ہے, اور 2020 میں ہم نے اس کو رجسٹرڈ کروایا تھا اور فارملی ہم اس کے اوپر کام کر رہے ہیں جس میں ہمارے مختلف جو پروجیکٹس ہیں وہ آن گوئنگ ہیں, اور ہمارا جو مین فوکس ہے وہ سسٹینیبل ڈیولپمنٹ گولز پر ہے. اور سسٹینیبل ڈیولپمنٹ گولز میں ہم جو فردر کام کر رہے ہیں وہ زیادہ تر ہم انٹر فیتھ ہارمنی, کلائمیٹ چینج, وومن امپاورمنٹ, بزنس گروتھ, IT skills, یا IT skills جو جس طرح سے مارکیٹ آج کل ان ہے تو اس کے اوپر ہم کام کر رہے ہیں.
1: ماشاء اللہ جی, سسٹینیبل ڈیولپمنٹ گولز تو ایک بہت واسٹ ٹرم ہو جاتی ہے.
2: جی جی,
1: اگر ہم دیکھیں تو جو MDGs سے بیسیکلی ڈیولپ ہوا سسٹینیبل ڈیولپمنٹ گولز میں, ملینیم ڈیولپمنٹ گولز کے بعد ادھر ہم شفٹ ہوئے, تو یہ کافی زیادہ الیبوریٹ کر دیا گیا سوشل ڈیولپمنٹ گولز کو. لائک 17 گولز ہیں ان کے, آلموسٹ 169 سب گولز ہیں ان کے فردر, تو ان میں سبھی پہ کام کرنا تو ڈیفینیٹلی ہر ادارے کے لیے پاسبل نہیں ہوتا. تو آپ کو کوئی نہ کوئی اپنے تھیمیٹک ایریاز چوز کرنے پڑتے ہیں, ان پہ آپ کو فوکس کرنا پڑتا ہے تاکہ آپ زیادہ بہتر طریقے سے کام کر سکیں.
2: بالکل.
1: اور ڈیولپمنٹ نظر بھی آئے. تو آپ کا زیادہ فوکس کن پروجیکٹس پر ہے ان میں سے؟
2: جی, اسی طرح سے یہ ہے کہ چونکہ آپ جس طرح آپ نے بتایا کہ 169 جو گولز ہیں ان کے اوپر فردر ہر چیز کے اوپر نہیں کام کیا جا سکتا, چونکہ میرا اپنا بھی ڈیولپمنٹ سیکٹر میں جیسے میں نے پہلے بھی بتایا کہ 10 سال کا ایکسپیرینس ہے, اور جو ہمارے ٹیم میٹس ہیں وہ بھی سب ایکسپیرینس اور یعنی کہ کہہ لیں کہ ڈیولپڈ لوگ ہیں جو پہلے سے ہی کام کر رہے ہیں ملینیم ڈیولپمنٹ گولز پہ بھی انہوں نے کام کیا ہے. تو جس طرح ہمارے چیئرمین صاحب ہیں مجتبیٰ سبحانی صاحب, وہ انٹرنیشنل ایکٹیوسٹ ہیں, وہ UN کے امبیسڈر بھی ہیں, اور وہ ڈفرینٹ یعنی کہ پلیٹفارمس پہ پاکستان کی نمائندگی کر چکے ہیں کوریا کے اندر, UN میں, اس کے علاوہ جاپان میں ڈفرینٹ آرگنائزیشنز یا جو کانفرنسز ہیں یوتھ کانفرنسز اس میں پارٹیسپیٹ کر چکے ہیں. تو آن دی بہاف آف اوور ایکسپیرینسز, یعنی کہ میرا جو ہے وہ انٹر فیتھ ہارمنی, کلائمیٹ چینج, وومن امپاورمنٹ کے اوپر ایکسپیرینس ہے, اور جو ہمارے ٹیم میٹس ہیں ان کا یعنی کہ IT skills کے اندر یعنی کہ گرپ ہے, اور مجتبیٰ سبحانی صاحب جو ہیں وہ ایڈمنسٹریٹو ہمارے کنٹرول کو لے کے چلتے ہیں. تو ہم نے ابھی جو فوکس ہے ہمارے وہ 4 تھیمیٹک ایریاز ہیں, इंटरफेथ हार्मनी या पीस बिल्डिंग आप कह सकते हैं, क्लाइमेट चेंज, मौसमियाती तब्दीलियाँ, और इसमें हम फर्दर जो है वो मिटिगेशन एंड एडोप्टेशन पे काम कर रहे हैं। क्योंकि अब क्लाइमेट चेंज के अंदर भी डिफरेंट टर्मिनोलॉजीज और जो डिफरेंट यानी कि आप कह सकते हैं कि टेक्नोलॉजी के साथ इंटरलिंक हो गया, कि जिसमें आप क्लीन एनर्जी और सस्टेनेबल डेवलपमेंट गोल्स या स्मार्ट सिटीज़ के हवाले से बात की जाती है, तो फर्दर हम वुमेन एम्पावरमेंट में जो है वो गर्ल्स के ऊपर यानी कि जो यंग गर्ल्स हैं उनके ऊपर काम करते हैं। मिसाल के तौर पे उनकी कैपेसिटी बिल्डिंग है, या हम सेक्सुअल रिप्रोडक्टिव हेल्थ राइट्स के ऊपर अभी रिसेंटली हमने एक प्रोजेक्ट जो है वो किया है, और इसी तरह से हम लोग आईटी स्किल्स है तो हम लोग कैपेसिटी बिल्डिंग करते हैं, अवेयरनेस सेशंस होते हैं उसमें हम आईटी के ऊपर यानी कि मोटिवेशन स्पीकर या जो आईटी स्किल्स से डिजिटल मीडिया मार्केटिंग के ऊपर जो एक्सपर्ट्स होते हैं उनको हम बुला के जो है वो सेशंस डिलीवर करते हैं।
1: माशाल्लाह जी, और ये सारी चीज़ें आप यूथ के लिए कर रहे हैं या जनरल पब्लिक के लिए कर रहे हैं ये सब चीज़?
2: अच्छा, अभी चूंकि हमारा इतना वास्ट जो है वो कह सकते हैं कि टीम नहीं है कि हमारे पास हम इन चीज़ों को जो है वो ग्राउंड रियलिटीज़ के ऊपर भी लेके चलें, अभी जो हमारा मेन फोकस है वो यूथ के साथ ही है, और ये हमारे मेन ऑब्जेक्टिव या गोल्स में से है कि हम यूथ को एंगेज करके कम्यूनिटी बिल्डिंग करें। तो पहले हम यूथ के साथ काम कर रहे हैं, उसमें हमारे पास एक कम अज़ कम भी लाहौर में हमारे पास कोई 40 से 50 वॉलंटियर्स की टीम है, और अक्रॉस पंजाब हमारे पास जो है ना वो 100 से 150 वॉलंटियर्स या एम्बेसडर्स हैं, तो उनके साथ हम यूथ एंगेजमेंट करते हैं और फिर वो लोग आके कम्युनिटी बिल्डिंग करेंगे।
1: ग्रेट जी, और मैं समझता हूँ कि अगर आप यूथ के साथ काम कर रहे हैं तो ये तो एक मेजर चंक पॉपुलेशन का आपने ऑलरेडी फोकस कर लिया हुआ है, क्योंकि हमारी जो यूथ है वो 60% ऑफ द पॉपुलेशन यूथ है, तो यही हमारे कौम का मुस्तकबिल भी है, इन्होंने ही आगे लेकर चलना है इस मुल्क को, उन पे फोकस बहुत ज़रूरी है। इसी गुफ्तगू को आगे मजीद लेकर चलेंगे और आपके जो बाकी प्रोजेक्ट्स हैं पीस बिल्डिंग का और वुमेन एम्पावरमेंट का, उसके ऊपर गुफ्तगू करेंगे अगले सेगमेंट्स के अंदर। अभी वक्त हुआ है एक शॉर्ट म्यूजिकल ब्रेक का, सुनते रहिए FM 92.6 UCB की दुनिया।